वेलकम वेलकम बैक प्रोग्राम के वारे बिया मोस्ट वेलकम डेरा ज्यादा मेहरबानी शुक्रिया शुक्र प्रोग्राम के पार्टिसिपेट कौन जमुंग सरा बिल्कुल दगा लिस्ट के ऊपर मोर दस्कली करो बिल्कुल ऊपर तो उसका मकान बिया और तमुखम मल कुर्बान ताजा शिमखा प्रोग्राम तो लिखी इंडिया ना कॉस्मेटिक्स पाकिस्तान मत लिखी मजारो न पोई मत लिखी की चोक चोक द चरता चरता ना बनुगुल डेर ज्यात मनन शुक्रिया द बनुगुल ने जमुंग सर प्रोग्राम की पार्टिसिपेट कवि वर सर जमुंग आवाज तासु प मरवत के हम और जमुंग आवाज तासु ने एक पने का जिकम दे वजीरिस्तान के हम और का ना जमुंग आवाज तासु ने एक पने का जिकम दे मिटाखिर की तख्त नसरती की अंबेरी गला की वसरा पर रहमताबाद की अहमदाबाद मेले की पजील चौकी पर ठूल दुनिया की जमंग आवाज था सुनी पड़ेगा एफएम 88.4 अमन रेडियो करक दला रहे हो रहे ना ठूल तो प्रोग्राम के मोस्ट वेलकम माय मस्त था सुडीर ज्यादा मदन कुर्बान शुक्रिया ते शुक्र खबर में कहूल इंडिया ना कॉस्मेटिक्स पाकिस्तान बता के प्रोडक्ट्स पाने कम से इसकी क्वालिटी भी क्वालिटी कल हम कुर्बान हगा न पटेगी न चिर तरह क्वालिटी हवाले से सुखम दा दिशा जगह क्वालिटी मुकम्मल पैमान सुखम रुमाई चुकी जो कोई क्वालिटी दा से कना जितने ढेर ज्यादा खबरों के दे हवाले से या तो ढेर ज्यादा कोशिश की कना दखल को द मायार द पार दखल को जहनियत जुड़वल द पारा खुजिस्ता प्रोडक्ट्स की क्वालिटी ने भी कना कुर्बान हक कल हम दासी ने की ये वो खबरदार चमंग बिल्कुल तेरे पारा न प्रोग्राम शुरू कर दी न प्रोग्राम दे मकसद मान रावड़ दी चमंग सिर्फ और सिर्फ तौर जिकम दी सिर्फ खबर जरूर सो ये स्टार्स द गडी रिजात स्किन जिकम दी दगा निर जात मुख्तलिफ बख्तन सर द नुकसान सर मख को बल्कि मकसद मुदारी करना चितासु मुकम्मल धग बीमारों न बच को चिकम स्टार्स बस्किन के डडी मुदी राशि प्राप्त दी कमची ऑर्गेनिक प्रोडक्ट्स थी मुकम्मल क्वालिटी वाला मुकम्मल रिजल्टेबल प्रोडक्ट्स थी यो वार इस्तेमाल ना बाद बे इंसान द टूल पता होले कि जिसमें द क्वालिटी प्रोडक्ट्स थी हां वाई ची जब मैंने की तो बजान बस मिखपे रख के इसलो मैंने की तो बजान बस मिखपे रख के ताची रुखसत कलम द कोर दी दरवाजे रख के زلو با مینه که تو بزان بسی مخبی راخ کلی و تا چی رخصت کلی مده کور دی دروازی راخ کلی دزان دشمن اومر زان سر پشور اومر زو لدی رقار با مکر خبائنی راخ کلی او ریا دینک وی زاهد تزبید هم لندی کلی ریا دینک وی زاهد تزبید هم لندی کلی خوب میلی دو دیو زاهد نچا تزبی راخ کلی او خلق پا مخ کی مخ کی لال وقت پا مخ کی بوت لو خلق په مخ کې مخ کې لاړ وخت په مخ کې بوتلو زه سه بدبخت او بزان بس ملمه راخ کلی زلو په مینې کې تو بزان بس مخ می راخ کلی او تا چې رخصت کړم د کور می دروازې راخ کلی ویلکم بیگ پروگرام کې واری بیا موست ویلکم بالکل تاسو ته واری بیا ایڈریس وای می ایڈریس ځان سره نوٹ کې وای چې آی ایم خوشبو فرام تخت نصرتی هاي هلو هاو ار یو اټس It's me, خوشبو from تخت نصرتی خدیر جات مربانی شکریہ خوشبو دو مہدی جس کولو زمانگا مین ڈسٹیبوٹر زان سر نوٹ کے زمانگا مین ڈسٹیبوٹر چکم دی حقا پا کرک چکم دینو پا کرک کے پا دوبائی پلازے کے بیس من کی حاجی فاروق خان موجود دی حقا سر زمانگا ٹول پرادکس چکم دی اے ٹو زیڈ ملاوی گی خادین علاوہ تا سر پا کرک کے ملاوی گی کرک کے موسیٰ خان مارکیٹ کے محب کاسمیٹکس سر ملاوی گی طیب گارمنٹ سر چین اپ لازا کرک کے ملاوی گی جنید شاپنگ سینٹر سر ملاوی گی الیاس مارکیٹ کی ورسرا تاوست ملاوی گی چی تاوست ملاوی گی کم جی بالکل تاوست بیا ملاوی گی ردین علاوہ خا تاوست بیا ملاوی گی قربان ردین علاوہ تاوست ملاوی گی پا آصف خٹک ہاؤس کرک کے ملاوی گی امارات کاسمیٹکس عمر دین پلازا کرک کے ملاوی گی اول جان کاسمیٹکس عمر دین پلازا کرک کے ملاوی گی لالا جان لالا جان कॉस्मेटिक्स चाइना प्लाजा कर की मिलावेगी साबिराबाद की मिलावेगी जवाद इमरान कॉस्मेटिक्स मेटाखेलू की मिलावेगी दुबई कॉस्मेटिक्स मेटाखेलू की खुदेत कॉस्मेटिक्स मेटाखेलू की मिलावेगी जेल चौक की मिलावेगी आदिल सुपर स्टोर जेल चौक की मिलावेगी नवाब शाह सुपर स्टोर से हम मिलावेगी नवाब सुपर स्टोर जेल चौक की हम मिलावेगी गौहर आयु प्लाजा जेल चौक हम मिलावेगी तख्त नसरती की मिलावेगी फहीम होलसेलर तख्त नसरती सरा नेमत साहिल डेकोरेशन सेंटर तख्त नसरती की हम मिलावेगी डोमेल बाजार की मिलावेगी सदफ कॉस्मेटिक सरा

हम नाशना बिल्कुल तारिक भाई से पैगाम शेयर कराई हो तारिक भाई सिक्किम ने कहना अन्नान जकले से मैं देतर से वालो सिरा वो कहना वो तो ता से चाल आर सराव के ता जी 40 मेरा लेते ने लावा सिक्किम ने कहना आ विवले कहना पारनी जे खिलाफ कहना जे सबो माटे मोहती दर तरदरी मत बेलो सिरी ता लूट सकना हो बात से सिक्किम ने कहना दाने ए प्रेस लो देने लो खेल से सिक्किम ने कहना ग्रुप से वीडियो गुनार ल टीवी कला सुक्के में वीडियो ल दी यो तर जे मो युवा वीडियो ल दी तर जे मो बलार ल दी यो बल मर ल दी सेनन खुब दा खवान दा ओ दादी ودادی دوله وشور دل دوله روانی سیتی پا خوی ساس ساس خو تاریک بایچی کم نگنا اکل نا چیر رو دریم کل نا وزران نکیدی کنا چار آخیر دی دا سوکر کنا تا دا پوته ویلو سیرینا

0: baru tinggi segala moru telah orsara guru next kalau assalamualaikum. Assalamualaikum.
1: Waalaikumsalam warahmatullahi wabarakatuh.
0: Dah aku maaf khayal gulaan gula.
1: Ekana.
0: Gulaan gula wa ekana waktu hari sini kita shada.
1: Sabar sabar program podial dah kahke dia mas rawanda mazgara.
0: Asa cheer rawanda. Cheer rawanda yo.
1: Yara dah sejauh chano tajud bandir wow.
0: Acha tajud betahana antara wasa paklier terti.
1: I am a little bit of a سواب بیٹھنی کلام دا نور ریز یاد کلامونا دی شافی ویلی دی خوماتران فرمایش محول پورا کا
0: آجا تا فرمایش تیو منا پورا کیرنے دا سو کیجی نو
1: ایک انا محول فرمایش بیش سلا خطک آواز دا چه پزربان نا تارسا ستمگرا نا را گوری
0: آجا پزربان نا تارسا ستمگرا ولی نا را گوری آن
1: او کانادا گانا دا
0: پزربان نا تارسا ستمگرا ولی نا را گوری دا کچر تر دمیلا شو کھٹکوائی ماں پزربان نا تارسا ستمگرا ولی نا را گوری آن
1: ए
0: दा किताब बना दा
1: अच्छा किताब बना दा एक ननो सुख बस देवना सत खेल था ओ तुमरा ग्रुप मलगरे जो सो दे सलामुना
0: सर डेर जे तमन्ना तर सवल न रा गोरे हां
1: ए दा साफिर तव रोचो मल
0: बस कर था मिला उस लहु बे बे जरूर दर तव रचो साइलो हो मोफ अल्लाह के जस्तान ओ
1: बे बला शफीला आवाज बरर तव रो
0: बस शफीला आवाज दर तव लगे ता बने चिकुम के आखी वाले गन से लगी इंशाल्लाह शफीला वाला बदर तव चो साइलो शफीला खटक
1: ए सही
0: रे बिल्कुल मैं अपना स्पेशल प्लेयर सही था अपना नाम चिकुन था अपना नाम सही रे तमन यो जहानो ना ये शफील अखाटा कोला सोंगर था प्ले करना बस शफील अखाटा कोला सोंगो पर हर गम कस पर हर कस द से सोंग ने दा बिल्कुल दर था प्ले से और सारा चिकुन ना मना हेल चिकुन ने कहना गुलसंग वाला संदर उठला
2: रहा
0: था प्ले करना

0: او په دا ټایم شهر ارجر سي د خپل خیالات جوتين کوي چونکه نت ایشو دا په پشاور شهر د وجنا د غشو چې دوه دیر نه لایو نه دو موتا کال رو غي مسج جو چلے د چار حافظ بھائی کفری دے د حاضری ولا موست سټوډیو چې دوه مو په خپل بیٹک شو سټ کړی دو دغه د وجنا تکلیف ستانه دا د حافظ بھائی الحمدلله د نت تکلیف یاشت دا دغه د وجنا حافظ بھائی ته ټایم چې ملایو شی به تاسو په خدمت شه حاضری کوي دغه سره سره زوی ټونو خپل خپل نمبر سره شیر کوین کوي چای مو 66 تکین کیم زناروای بهغه نه بعد ان شاء الله مختار ټاپک می در سره شیر کو د رحمت باری تالا دامش تو سنن ٹاپک تھا ان شاء اللہ ایک بعد مختلف تو سرا وزیر گفتگو جاری سو تو اور سرا سر اخبل نمبر سر شرکاوین کا یہ چاہے سکھ سکیم کی زرم اروائی ایک دوپہر نمبر در سر سو کی 0332-80-80-101 اور سرا بلا بار شرا آپ تو سمجھ میں دو 0348-97-80-495 ماشاء اللہ قدیر بابا ماشاء اللہ مسجد ہو رشی کا بھائی غریب زکا چدمبر ڈیرا بالا پہ اسکول پہ ماٹی بچلی ندی خالد داؤد کا پیجانی پہ دنیا سے دعا شاہینہ پیجانی یو دختل دے کیر رستر تلائی پیجانی چا غریب دخت کیر نا رگو سی دیر پہ کاٹ سے غریب گوشا تشا پریتوی وانگیلی وائی زون سارا گوشا تشا نوستوی او کون گیا وای او میں خدا نہ رچ دغه نہ انشاء الله باندې کړه مو ته چنه وان گلی ما گلی نه ما وای زکه چې ګوره تر شپای خلق سره چوی دا سبا دا ورځو نه مې تاسو په نه ته ویلې دي او د دې بلوشت لوند بلوشت لوند د مړلې په پد ویشي ماشا الله او د نصر نه دا کلی په پد سم دوه شو دا ته دا د ما غشتو در روشي چارا قدر بابا چدا دا بلوشت لوند علی په پد دی لکه چې اخروټی پښه یې مټک مثال یا بادوم وی یا مثال منزون وی نه نه نه دغه مشته سي د برش ګومان چې څه کې کوي دا په خاطر دي زړه وی چې د بولش لوند او تاسو کوم دایي خاطر به بولش لوند مسور مندا وي یا لاریکا مندا وي یا مثال کې تور پر داسه زګول مزګوري د براس لیټه لیټه میټه د کټ سارته شي ماشالله چې مثال کې تور پر سچ خطویان سره د پلم زړه زور سي بدای پښتنه نه پهلا پهلا پهلا پلیټه زګور کوي خیال کوي چې خوش مې نکو دغه سره سره مسجد طرف ته زرسن چا سکس خبر بالکل بالکل ان شاء اللہ ٹولتا سلام برکاؤں بے غم ایسا نائلا سسٹر یہ چی آواز اوکے دا ڈیرا مرنا نائلا خیر ڈیر میں دے بات دے میسج کرا دا شاہ میسج کہا کلتا ہو میرا آسا نہیں لایا شاہ وعلیکم السلام اینڈ السلام علیکم بھائی کیسے ہو آپ بھی بھائی میں بھی آپ کو پروگرام سن رہی ہوں ٹھیک ہے جناب ٹانک ریڈیو پہ آپ کی آواز اوکے ایک دم ٹھیک ہے ڈیرا مرنا سے خبریں کہی دو دل حپو سلام ماشاء اللہ کری ڈر لگ گیا جس کے صبر کی نازش سسٹر دو آپ یہ ٹانک نظر تو سر مخاطب آئی ہوں کہ تو سر ڈیرا مرنا شائستہ وزیر شائستہ وزیرہ فرشتہ وزیرہ دیوان وزیرستان نا حافظ مامو ہاگا وظیفہ چے در نے حیرانشی بالکل نہیں ہو رہی بیگم ایسا بلا رزمت سرا دے دغه بارے خبر کری وا سوتا وی وظیفه له سره دا بالکل مو د دماغ نه وتلا زکه چې ماشه ډېر ډېر خبر وغلې وظیفه ان شاء الله سٹارټینګ شو در سره شریک کوم مان شو در سره شریک کوم او چې دیش کې تاسو موتا مخارو کې دنه تاسو کاری نه کوي دا د پرلیش کې د موتا مخارو کې زس سیالش کې نه چلو هاي سر جی آی ام نیو فرام شولم ان دیس ریډیو نیم ز پ خپل thank you for watch it means watch I don't watch your name okay I am new from sholam patistan chida zain ila kenam da to khpal nam da salam gulaykum ghalaykum غلیکم بالکل غلیکم ہو خود دی تول غلی دی ماشاءاللہ حافظ ظہیر صاحب سلام قبول کا لنڈی وانا سیک مو سرم مخاطب دی لنڈوی اسی اسمت اللہ جی بیاد بھی معاف من شے کال روشی غد و جنا مثال کے طور پر بے عزت اس میسج پیرا ریڈ نکم دوی سرا سر ازدہ وین چی انشاءاللہ لن چی دا اللہ جل شانو دے رحمتی بارے شے پیغام دا چی اللہ جل شان رحمتی نامی چی زمین تسرہ کی متوجہ کوائی شی دوی اسدہ جسر دا اسدہ جسر دا سرکان بے غصہ کائی کلا کلا دول کال بٹنی کائی السلام علیکم و رحمۃ اللہ
1: وعلیکم السلام
0: हाजी साहब कैसे हैं, ठीक ठाक हो?
1: अल्हम्दुलिल्लाह पाक अल्लाह का शुक्राना है।
0: हाजी साहब, जब मैं आपके साथ मुखातिब होता हूं तो आप इतना तेज से अपना पैगाम बिछा देते हैं और चले जाते हैं, भाग जाते हैं कि हमें पता नहीं चलता कैसे साहब ने क्या पैगाम दिया है और क्या कहना चाहते हैं। कभी कभी आप मेरे साथ ना ज्यादा फ्रेंक फ्रेंडली दोस्ताना बात भी किया करें।
1: मेरा मकसद सिर्फ यही होता है कि दूसरों को मौका मिले, दूसरे भी इंतजार में होते हैं।
0: असद साहब उनके साथ मैं हर टाइम बात कर सकता हूं, लेकिन आपका जो पैगामी मैसेज होता है ना वो हमें बड़ा पसंद आता है, लेकिन ज्यादा पसंद इस वजह से नहीं आता है कि आप बात फेंक देते हैं, ना हमारे समझ में पल्ले पड़ता है और ना हमें कुछ पता चलता है कि आपने क्या बोला क्या नहीं, एक ही सांस में थ्रू आउट बात कर देते हैं। तो जरा बसीरत के साथ, आसान अल्फाज के साथ, मीना मोहब्बत के साथ बात करें ताकि हमें भी मजा आए सुनने में।
1: तो आज सुन लीजिए, आपको खुश रखे बारिश आप ही का प्रोग्राम है जिसमें हम दिन की शाद करते रहते हैं, अल्लाह पाक खुश होते हैं।
0: बिल्कुल बिल्कुल असद साहब, आप मुझे ये बताएं कि आपने 4 महीने लगाए हैं, साल लगाया है या सिर्फ तबलीग का काम अच्छा लगता है?
1: मैंने सन 92 में 4 महीने लगाए हैं।
0: तो बार बार भी लगाते हैं या बस उसी सन 92 के बिजली पे चल रहे हैं अभी तक?
1: जी 28 साल उससे जमात नमाज पढ़ी है, एक नमाज भी नहीं करवाई।
0: माशाल्लाह माशाल्लाह, आप तो बहुत ही हमारे बहुत ही सर के ताज हैं, आंखों की ठंडक हैं और हमारे रूह के लिए पुरसकून मुझे लग रहे हैं।
1: रोजाना 3 कुरान पाक खत्म महीने में करता हूँ, अल्लाह पाक का लाख लाख एहसान
0: है। ये रब की तौफीक है, रब की अता है जो जिसे देते हैं। असद साहब, ये बातें मैं आपसे पूछना चाह रहा हूँ। देखिये आजकल तो माशाल्लाह बहुत सारे लोग जो है ना वो आपकी बातें सुन तो लेते हैं, लेकिन ये उनको ये पता नहीं चलता कि असद साहब कहाँ से ताल्लुक रखते हैं और ये किस फील्ड में काम करते हैं। तो असद साहब, साथ साथ मैं आप पूछना चाह रहा हूँ कि हर साल आपके 4 महीने लगते हैं या चिल्ला लगता है या वही 92 पे ही आपने इत्तेफाक किया हुआ है? जी
1: चिल्ला लगता है जी।
0: माशाल्लाह हर काल देता सो चिल्ला लगे जी। हाँ चिला यही तो की दासा महीने तो पता ही लगे जी, चिदा दे पिरोने वो चिला दो का तवीजों ने चिला दो उसकी पता में पे का
1: ना तबलीगान चिला
0: तबलीगान चिला तो तबलीग से चिला सरांगे हुई
1: चिल्ला
0: चल में 40 40 दिन लगे जी। प्रादीय पैसे का पखपले पैसे है पखपले पैसे तबलीग का वे चेपले मनशाम दे तश्कील का वे का दे मशहूरों ने पता बम दे तश्कील का वे
1: नहीं नहीं मन चाहिए तश्कील को बिल्कुल कला जिंदगी से जनोर हमने कहा मुझे मन चाहिए तश्कील को का तश्कील भी नशान पर तश्कील वाली।
0: माशाल्लाह आपने बड़ी बेहतरीन सी बात कही कि मन चाहिए जिंदगी आप नहीं इख्तियार करते, जब भी आप तबलीग के लिए जाते हैं तो आप अपने बड़ों की मान कर चलते हैं, तो ये बड़ी बेहतरीन सी बात है। और साथ में आपसे ये पूछना चाह रहा हूँ हाजी साहब कि चिल्ला जो अक्सर आप माशाल्लाह हर साल जाते हैं तो आपकी तश्कील सिंध में होती है, क्वेटा में जाते हैं या के में रहते किधर किधर तश्कील होती है?
1: बुजुर्ग हमारे जो वो टांक का 10 नंबर हल्का है ना
0: जी जी,
1: तो बुजुर्गों ने जहाँ कहीं भी रखी हो चाहे रोम में हो चाहे कराची में हो चाहे सिंध में हो चाहे जहाँ कहीं भी हो तो वही टांग देते हैं, बस वही जाना पड़ता है।
0: माशाल्लाह माशाल्लाह जी साहब, डेर खानी का जी साहब माशाल्लाह तो से रोजाना तो से बेस में तबलीग से टेम से बराबर करें
1: तकरीबन
0: मजदिगार ना उसका मफसतना पर माशाल्लाह 2.5 घंटे रोजाना तबलीग से तो डेली बेस में मिला हुए माशाल्लाह खाल के साथ
1: ढाई
0: ना तो से जो टाइम दा माशाल्लाह माशाल्लाह जी सब ढाई ने जिक्र टाइम ये तो सारा डेरे खबरें दी इसके मुंह तो टेम रुकाओ चो तो सारा जगाउल हो रहा वो तो फर फर बस खाली हमें से जुतरे बस भर में गायब शौक का हुआ तो वासी घंटी मेरा ख्याल के एहसास बिल्कुल यमा कहा जखाली दागोण चेन्नन दे पटोला उड़े से कसों ने सर मुलाकात करा अल्लाह दे रजा दो परा
1: तकरीबन स्कूल से तालीम को होगा ना
0: माशाल्लाह तो टीचर ही आया जी सर
1: अकाउंटेंट जी
0: माशाल्लाह माशाल्लाह दाखो डेढ़ खाल के तो ना तकलीफ भी
1: मुझा स्कूल से तकरीबन नहीं 40-45 का साल अलीमान जो सीवी थी
0: माशाल्लाह माशाल्लाह
1: तकरीबन चेन्नई ने तकरीबन 31 का 32 का अंदर चीजें लगी हुई थी मुझे मशुमान हो
0: माशाल्लाह माशाल्लाह देखो शितो बेहतरीन हिसाब लाजमी भी पेशा जी सबक ना
1: बिल्कुल अवल अवल 10-15 मिनट सिर्फ और सिर्फ अल्लाह की खबर ही और आदाब और खबर ही
0: माशाल्लाह माशाल्लाह जबरदस्त जबरदस्त जो ये तो स्कूल ना खोज हुई चाले मोन हफिजोन में उनर रहे रिक्शा तो जी ना जी सब
1: उजी लगे जी उजी लगे जी बिल्कुल उजी लगे जी अल्लाह पाक
0: माशाल्लाह उसको दाम यही आसे खबर आ कौन दे माफजू उम्मीद डाला रहे मुझे खबर तो पेज है अजी सब चुते अकाउंटेंट या है क्लर्क की जनाब से जी जी क्लर्क की एक बाबू पर नाम दो मिशपाला बाबू बाबू तभी क्लर्क तभी अकाउंटेंट हो डेर खाल के तनखे उर सरा डेर खाल के मिसा फंडी नार सी तो ना डेर खाल तकलीफ ही चेयर तो दिन दरा सड़ा ये न रिश्वत तो खले न मिश्ता पैसे रो कौचे मिजियो खुरी दाग तो ना डेर खाल पसल टकाई माशाल्लाह जबरदस्त जबरदस्त
1: ऐसे
0: तोप जोई तोप सीट चेरा कसन क्षणी असना से पैसा मैसा हुआई करा
1: बिल्कुल माप जा मरी चौक सफर चौक अट्ठाईस साल छुट्टी
0: करेगा माशाल्लाह जबरदस्त छुट्टी जान दो करी है बस अज गुला अला पक मिस्टोल था तो उन्होंने मलगरी रोको मिस्टोल पाकिस्तान था तो उन्होंने मशरू ने जरूरत था मिश पाकिस्तान था तो उन्हें क्लर्क दे अकाउंटेंट दे तो उन्हें माशा दिनदारी खाल के चितो रोजाना माशा यश द्रई और कुरान खत्म हो दा दाश है कसल मिश्ता प्रचार दी वो अला पक मिस्टोल मशरू तो रंग रंग कुछ
1: 75 साल में उम्र दर्जी है देख बावजूद दखते मने वो चौक चौक माँ बने उदीन अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह अल्लाह पाकिस्तान वो सफर 28 साल उस
0: बेहतरीन मशरूम लगा टोल बेहतरीन मिंदल दी कारण दस माला रेख सड़ा इसरा आम तो हुकूमती इदारे से प्रजदाई ना रेख सड़ा ईशा एक डेरे मसले जुड़े को चिदरे को जो ही ना इधरे को मेरा मनना सबसे दखल पैगाम खल के तबेर का खल किस तरह के उगा रहे जी
1: हर मुसलमान दा ख्वाहिश है अल्लाह पाक कुर्ब तो मिलाओ सिकनो कुर्ब तो
0: जी जी बिल्कुल मिल दा ख्वाहिश था बिल्कुल जी
1: नो अगर कुर्ब आते हो तो पर ये चो खबर दी आ कसरा पखपल जान के राहुली नो जरूरी खबर दे इंशाल्लाह इंशाल्लाह अल्लाह पाक कुर्ब काम और तो मिला ये हो कदर नियत ही
0: अल्लाह
1: कुर्ब आते
0: जी माशाल्लाह माशाल्लाह जी जी
1: नोवल वाल गुफ्तार में शाइस्तगी
0: गुफ्तार से शाइस्तगी चचा सारा जंग झगड़ा नहीं ख्वाजा मोहब्बत न डक खबर जी
1: खबर है पस्ता खबर है फिखला को तरह खबर हर चिता सर खबर है
0: माशाल्लाह माशाल्लाह जबरदस्त
1: नंबर दो सलाम में पहल
0: माशाल्लाह जो सलाम चरोगाई सलाम मतलब दा सलामती चिदा रोगाई अमन पला उस रोगाई सलाम चिकवे चारी में तेरे तेरे वे दल उसी अमन दा दे अमन प्रचार दा जी
1: या सलाम में पहल देने वाला इंतकाम में ताखीर
0: माशाल्लाह जो इंतकाम से ताखीर चौदह को टोल अमन अमन दा टोल पैगाम दे अमन ना डाकता जी
1: देने वादा तकबर से दूरी
0: अल्लाह अकबर तकबर न दूरी चे मिसाल के तौर पर हक ते खुद प्रेर दो और चे हक की मोखल आ एक शे तो शे चेंजेस नरसी रुख ते तब्दीले जी ना रुख शे दे बेसुकूनी नरसी और खाल के मिले तो गाड़ वडूर से तकबर न लरे माशाल्लाह जी
1: गैबत से चिनाब
0: अल्लाह अकबर निम सब खुदा गैबत चार ऐसा जीना ना सरू ने तारे दरू दाजी जब ठा
1: मजलूम की खिदमत
0: मजलूम खिदमत माशाल्लाह जी
1: वालिदैन का एहतराम
0: अल्लाह अकबर अला पक मिश्तों से टोले था चाचे जाम दीन दी वालिदैन अला दे खिदमत गोरी जोड़ को चाचे वफात थी अला दिए दर्जे बुलंद को जी
1: दूसरों को माफ करना
0: अला दे मिश्तों से टोले था माफी कौल वाल जोर में को जी
1: गरीबानो दिलजोई कौल
0: अल्लाह अकबर अल्लाह अकबर का चेर मिश्तों से दिलजोई स्टार्ट करना मिश्तों से महले पहाड़े पकड़िया ने चेर गरीब सड़ा पोते नशी
1: नफ्स मुजाहिदा
0: بس بہن ٹولا نہ گاٹا خبر ادا دو
1: دا خبر ہے سایا تو صحیح مانو کہ پدغ نیت بانے سوری کی جماعت اللہ پاک قرب اسیس انشاءاللہ اللہ پاک قرب تا چلے اصلے
0: ماشاءاللہ بے مرنا جی سے اللہ دی گل لرا اللہ پاک عمر دراز کا
1: پورا ٹائم راکل ما ما فرتا فامین
0: سامین دے دم رکھی خبر ہے مڑا کروڑ روپے وانا کمیندا جی سب جی قیمت ہے بولے سا مہربانی شکریہ مہربانی جزاک اللہ جزادا جی سے ماشاء اللہ 75 سال عمر ادا 92-97 شدد اللہ پلیار شواف لگی دا ماشاء اللہ میش درئی قرآن اللہ میں جواف کو میشدا سے ڈیرے خواہیں گے اڑینا لینا ترائیں گے مشتا دی چپ میش قرآن مخیا نو نشا مخیا مشت سنو اللہ میں جواف کو جی بالکل السلام علیکم
2: وعلیکم السلام
0: ورحمۃ لوئی کرم دا سیک لالی اسکیم جو نا
2: جی
0: ہاں پھر جو عثمان نبی نا ویلے مدرسے تا نہیں تلا کس چل لے کر بس رے گا درے والا پا گیا تو سے ہاتھ دیر کو انہوں نے ہوتا بھی یہی آئے چھتے میں اٹھے نکڑا ہو تو ہوتا غاز والا ہوا جی سبتا سے جل بلی خبریں اکڑ لے ورہ جمعی جی پر زون یہ دا سے زون ہے ریون کر لیش ہاں عثمانی ادار تو ہوش آج تو ہم دارے سیئے لگا چکنا ماشاءاللہ نہ بینا ہے اور اس کیا ہویا یہ خبرہ تو ہوکوں کلا جو کارمون جو سوا ہی کنا کلا یا چارمون جو سوا دے چیدہ دنیا میں چلی دلی ہوا یا دنیا خالق میں چلی دلی ہوا بیدہ ارمون بلو کی دیا ماں کواشا جی اللہ اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر بھلے عثمان حافظ عثمان نے میرے کہنا عثمان حافظ عثمان حافظ تش یار من میں خواش ہاں چاہ قرآن پہ دسی نہیں سبھی وہ دن خزمات کا ویک نا میرا خو میر پیور خو میر پیور ویکنا جگہ دنیا جنات تک نا پیش ہے اور دیکھو نا علاوہ مونی نے چون کے زکا جدا سے مخینہ دی کنا اور مخینہ دے ساڑیوں نے انسانوں نے دی کنا انہوں نے ٹول مگر مچون دی زنا پشے لالم مون دی زنا پشے علام جماف کتر چھے نمینا توق لوں منگرون دی اور مون مجھتا ہو ہستا ہی ٹول آگا سر ہے پوتے ہی شاہ اور بارحال عثمان گلونا زدا تو یہ چکلا پدا خبر ہم دے خپانش ہے چیزا ہم موز ترگی نشتا چمو وطن سے پگڑا اولا گا بہترین سسٹم دا دالا پک چس تقسیم دائی کائی والا پک دیتو نا دن چار دن خزمات اخلی میر تا داوڈو لیا میر لائک سے خزمات ہوئی 25 گھنٹے آپ ویسے ہی تا تب دور دشا
2: جی جی
0: ماشاء اللہ ماشاء اللہ عثمان گرونا یو سوتا دے زارے قدر دے زرگر سر ایشا اخپلا علیم دا کاری دا دکندور دا اتین خزمات کا ای ٹول ملیون دے دنا خوشخطی از دا کردے دی وہ سارا مدرسا دو کنا ایغنا طلبو نرسی و کاری نور خطاب نا سرنگ دای نفیس تا سرنگ دای کسلا دا و سرنگ دا اخلاق تی ایغا دے متاثرہ دی خلق ارسی پشتنے کئی جدو دوش یو خطاب تا دے غٹ غٹ ملیون دے دوش گردون دی پا خطاب تی ششا ڈیر من نہ جزا کلا جزا بل کل جن سرا ٹھینڈ کا وما چ سوکتی جناب دی کم جن دی السلام علیکم ہیلو
3: السلام علیکم
0: وعلیکم السلام جی سسٹر کم جو نہ خبر ایک آئیے
3: خبر
0: جی تانک کا مکسر مخاطب ہوستا مول علمہ خرکی ہمیں نہیں ہے شاشا تو سے تاک نہ مشر مخاطب ہوتا اور مشر مخ اسد جس سے ڈر جوت اجا گاؤ آ خبر تو اور ادھر کنا
3: جی
0: بھائی ڈیر خبر ہی کرے بہترین بہترین خبر ہے اکڑ دے اور موتا ہو تو نا جو تا خبر خواند رو کر پشائے جی سالوم ڈیر کا یہ سالوم ویسے تو کی ماں خبر ہے تو تا خواند رکھا پشائے تو پشائے سکھو دے سر بدلی چڑھتا خواند رکھا بے دریو دائی